वेलमेक सँग शरण हुन्छ वासुमाईको लेखाका तर्खातिर निकातरण छ कार्यवाही मुखवेलय गीत दिलिङ सञ्चवसतल्यान तुम्छ खातिर